0: Thank you so much.
1: Hello, namaskar, Mokun Timokar. You ho Hits FM 91.2.
0: Yo, Hits You Where It Matters. Namaskar, ma gayak Santosh Lama. Tapai le sundai hunu cha Hits FM 91.2.
2: It's gotta be worth at least a million hits on YouTube.
3: You can see it on YouTube if you want.
4: Really?
5: Oh, I'm in.
4: Are you crazy? Are you crazy?
6: Are you crazy?
7: Who the hell are you guys?
8: Hits FM 91.2 hits you where it matters.
9: Hits FM 91.2.
8: Hamro YouTube channel ma janus, video haru hernus, ani mon pare subscribe pani garnus.
10: नया वर्ष 2083 मा Samsung का ग्लोबल नंबर वन टीवी र होम अप्लायंस मा 25% सम्म छुट पाउनुहोस् रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ चुनिएका वाशिंग मशीन मा 6 केजी सर्फ एक्सेलमेटिक निशुल्क र टीवीहरुमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस् Samsung सँगै यो नया वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरु लागू हुने छन् यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू 24 महिनाको ईएमआई मा 7.99% ब्याज लागू हुनेछ।